0: अर्जी आपके बचपन की साधना, बचपन का माहौल, सख्त अनुशासन, ये तमाम बातें हमने यहाँ सुनी और जानी। एक बात जो हमारे सुनने वालों के लिए बहुत जरूरी है जानना, वो है कि किस उम्र में आपको बांसुरी पकड़ा दी गई थी।
1: सर, ये मुझसे सवाल पूछा जाता है, मैं हर बार यही जवाब देता हूँ। जब एक बच्चे को एहसास होने लग जाता है ना
0: जी,
1: कोई सेंस शुरू हो जाता है दुनियादारी का, मुझे लगता है कि उसी एज में मैंने बांसुरी हाथ में ले ली थी
0: जी।
1: एक बच्चा होता है जब सिर्फ रो रहा होता है, सिर्फ एक सोता रहता है,
0: खाता शिशु होता है, जब
1: शिशु होता है वो, तो जब एक बच्चा लड़कपन में आ जाता है
0: जी,
1: तो उस एज में बांसुरी हाथ में आ गई थी।
0: वाह वाह वाह।
1: अब वो कौन सी एज थी, मे बी मैं 2 साल का था, 3 साल का था, या कितने भी, मैं इतना बता मुझे पता है कि मेरी जो पहली परफॉर्मेंस थी, मेरे दादाजी के साथ में गया था और जो स्टेज परफॉर्मेंस थी तो 5 साल की एज में थी।
0: बाप रे, इतनी कम उम्र में परफॉर्मेंस।
1: हाँ, वही राग दुर्गा ही बजाया था मैंने। उस वक्त क्या था, वो 5 साल की एज में वो जो जितना उन्होंने सिखाया था वो रट के गया था मैं। तो सरगम वगैरह उसी हिसाब से बजाया, तो उस वक्त ऐसा, अभी तो जैसे मैंने आपको एक थोड़ा उपज थोड़ा सा करके दिखाया
0: जी जी जी,
1: उस वक्त वैसा नहीं था, तो वो उन्होंने जैसे जैसे सरगम के साथ,
0: उम्र भी बहुत छोटी थी।
1: हाँ, काफी छोटी थी। फिर उसके बाद मेरा सबसे पहला इंटरव्यू है, 5 साल की एज में ही मैंने, दूरदर्शन में एक ये प्रोग्राम आता था सुबह सवेरे, तो 5 साल की एज में मेरा पहला इंटरव्यू है।
0: अरे बाप रे।
1: हाँ,
0: तो सवालों के जवाब देने की बुद्धि आ गई थी तब तक। गजब,
1: वो ये आशीर्वाद है
0: जी जी जी।
1: वो उन्होंने सवाल भी फिर वैसे ही किए होंगे।
0: बिल्कुल बिल्कुल बिल्कुल।
1: कि सुबह उठ के आप कौन सा नाश्ता करते हैं, हॉर्लिक्स पीते हैं कि क्या करते
0: हैं। उनके सवाल पीने जाई
1: जी,
0: तो किस तरह का नाता बाकी तमाम चीजों से जुड़ा, खेलकूद से, सिनेमा से?
1: सिनेमा से इतना नहीं जुड़ा
0: जी।
1: उस वक्त म्यूजिक, क्योंकि मैंने जैसा कहा कि टीनेज में तो मैं प्रोफेशनली म्यूजिशियन, एज अ म्यूजिशियन दिल्ली में
0: जी
1: काम करने लग गया था, तो फिल्म से उतना था, क्योंकि बचपन से ही टीवी और रेडियो से मतलब सुनने में और करने। अच्छा, मैं आपको बताऊं, मैं हमें रेडियो कैसे सुना है, गाने कैसे सुने हैं। मेरे माताजी, मेरी दादी और हमारी बुआ जी, तो हम लोग सब साथ में मिलके होली के टाइम पे, मेरी माताजी और दादी जी, वो गुजिया बनाते थे घर पे, नमक पारे, गुजिया, घर की में मिठाई, तो पहले बाहर से नहीं आता था मिठाई।
0: बिल्कुल बिल्कुल।
1: हालांकि हमारे घर में तो तब त्योहार पे अभी भी बाहर से नहीं आता, वो बच्चे शागिर्द वगैरह जो आते हैं वो लेके आते, बट घर पे ही बनता है।
0: और वो ठेठ बनारसी,
1: ठेठ बनारसी, तो मेरी दादी माँ और माता जी गुजिया बनाते थे और रात भर का कार्यक्रम रहता था वो।
0: गजब।
1: हाँ, तो उस वक्त रेडियो चलता था। उस वक्त रेडियो चलता, तो रेडियो में सब पुराने गाने, लता जी के, खयाम साहब के, रफी साहब के, किशोर कुमार जी के, मुकेश जी के, आशा जी के, सब वही उस वक्त जो गाने सुनते रहता था ना मैं। तो अभी जो कुछ कुछ गाने मुझे पुराने याद हैं, अब जैसे रसिक बलमा
0: जी जी,
1: अब बहुत सारे लोगों को वो गाना ही नहीं पता।
0: हाँ हाँ, चोरी चोरी फिल्म का।
1: अब वो मैंने कितने सालों से सुना ही नहीं, मैं खुद ने नहीं सुना वो गाना
0: जी,
1: तब का सुना हुआ है।
0: गजब।
1: तो वो जहन में, वो भी मैंने कहा ना, बचपन में अगर आपके माहौल अच्छा हो तो आपके मसल मेमोरी में क्या बात चली जाती है ना, आपके मेमोरी में कौन सी बात घुस जाती है और वो फिर कहाँ काम आती है आपको पता नहीं।
0: बिल्कुल बिल्कुल।
1: आपको जैसा कि मैं बताऊं कि मैं, क्योंकि बहुत सारे प्राइवेट इवेंट्स भी करता हूं, कॉरपोरेट इवेंट्स भी करता हूं, वहां बहुत सारे जगहों पे फरमाइश होती है कि ये वाला गाना पुराना गाना है, इस तरीके से आप सुनाइए ये गाना। मदर इंडिया का गाना है एक, वो
0: हुली आई रे कन्हाई।
1: हाँ, अब वो गाना वैसे आप सुनने जाएंगे तो नहीं सुनने को मिलेगा, पर उस वक्त आकाशवाणी में बजता था
0: जी,
1: तो वैसा था, तो फिर आए दिले नादान,
0: वाह वाह वाह, रजिया सुल्तान।
1: हाँ, रजिया सुल्तान, तो कितना कमाल गाना है वो।
0: बिल्कुल।
1: हो हो हो हो, तो वैसे ही होते होते फिर वो उस हिसाब से चल पड़ा। तो खैर, फिल्मों से नाता उस वक्त था नहीं वैसा, क्योंकि जुड़ नहीं पाते थे उस वक्त की मूवीज से हम
0: जी,
1: पर दादाजी की वजह से हमने कुछ कुछ फिल्में देखी हैं, जैसे बॉम्बे टू गोवा, पड़ोसन,
0: अरे बाबा,
1: और गुजुटी से नहीं, और भी बहुत सारी पिक्चरें उस वक्त की, फिर زیادہ تر یہی ریاض رہتا تھا، پھر ریکارڈنگس پروگرامس میں جانا، اور پھر کبھی جب خالی ٹائم ملتا تھا تو ہم لوگ، ہم بھائیوں کو کرکٹ کھیلنے کا بہت شوق.
0: اچھا،
1: بہت شوق.
0: کیا بات ہے.
1: اینڈ آئی واز دی بیسٹ پلیئر.
0: ارے واہ.
1: ان دی ٹیم. یس.
0: تو آپ بالر تھے یا آپ؟
1: میں بالر زیادہ بہتر تھا، آل راؤنڈر ہی تھا زیادہ تر، بٹ زیادہ بالر والا کام تھا میرا.
0: کیا بات ہے. تو فاسٹ بالر تھے.
1: فاسٹ بالر لائک شعیب اختر.
0: واہ واہ واہ، اتنا ایگریسو، کیا بات ہے. تو ابھی کرکٹ دیکھنے کا وقت مل پاتا ہے؟
1: اب تو سر سر بس دیکھتے ہی ہیں ایسے، بس پوسٹر ایڈورٹائزمنٹ میں دکھ جاتا ہے اور کچھ.
0: جی، لیکن گھر سے ورودھ تھا کرکٹ کھیلنے کا؟
1: ورودھ یہ تھا کہ جب کھیل کے تھے نا، وہ میں بتا رہا ہوں نا، ایکسٹریم ہوتا ہے آرٹسٹ ہر چیز میں.
0: کھیل رہے ہیں تو پھر بس،
1: پھر کھیل رہے تو پھر اتنا کھیل رہے کہ صبح 9 بجے سے گئے، شام کو 8 بجے گھر آ رہے ہیں.
0: ڈرتے ڈرتے.
1: ہاں، کہ مطلب کہاں ہے، دن بھر بچہ ہے کہاں، موبائل نہیں تھا تب تو.
0: ہاں بالکل،
1: کوئی میسج ہی نہیں ہے گھر پہ کہ بچہ جگہ ہے کہاں. تو یہ ایک عجیب سی بات تھی، مطلب صبح گئے ہیں کھیلنے تو چلے ہی گئے
0: جنون کے تحت کھیل.
1: ہاں، وہ پھر کھانا پینا بھی وہیں باہر کھا رہے ہیں، کچھ چل رہا ہے ناشتہ پانی. اور پھر اس وقت کیا ہوتا تھا، پھر جیسے آس پاس کے جو محلوں میں جو ٹیم ہوتی ہے الگ الگ،
0: جیسے مقابلے،
1: فار ایگزامپل وائی بلاک کا ایک ٹیم ہے، زیڈ بلاک کا ایک ٹیم ہے، تو ان کا پھر مقابلہ بھی ہو رہا ہے.
0: بالکل.
1: تو وہ بھی ہوتا تھا کہ شام کو میچ ہے، اس کی تیاری کرنے کے لیے صبح ہم لوگ اپنی تیاری کر رہے ہیں. تو ویسا رہتا تھا، دن بھر چلا جاتا تھا اس جنون میں. پھر دھیان نہیں رہتا تھا کہ گھر پہ بتانا بھی ہے. پر گھر والے
0: کو بھاری بھول بڑی مہنگی پڑتی ہوگی.
1: مہنگی پڑتی تھی.
0: اچھا، پڑھائی اور سنگیت میں سنتولن کیسے بن پاتا تھا؟
1: پڑھائی میں میں نے آپ کو پہلے ہی اشارہ کیا تھا کہ زیادہ سوال نہیں رکھیں گے.
0: اچھا، یہ کورس سے باہر کا سوال ہے.
1: پر آپ اشارہ سمجھ کے بھی آپ نے مجھے پھر واپس
0: لے آئے.
1: آپ بار بار مجھے اسکول لے جاتے ہو، پتا نہیں کیوں.
0: نہیں نہیں، اسکول سے باہر آ جاتے ہیں،
1: اسٹوڈیو چلتے نا،
0: اسٹوڈیو چلتے،
1: مزہ آتا ہے.
0: آکاشوانی کے گلیاروں سے جڑی یادیں بتائیے. پتا جی تو اسٹاف آرٹسٹ تھے، تو
1: وہاں پہ
0: ان کے ساتھ جاتے ہوں گے آپ اسٹوڈیو.
1: جی، ہم جب جاتے تھے پتا جی کے ساتھ، میں دادا جی کے ساتھ بھی جاتا تھا اپنے، اور دادا جی کا جو گروپ تھا وہ الگ تھا.
0: اچھا.
1: ہاں، تو دادا جی کیونکہ ریٹائر ہو گئے تھے تب تک، جب ہم ان کے ساتھ جاتے تھے تو وہ پینشن کے لیے جاتے تھے.
0: جی،
1: دادا جی اپنے کچھ آفیشیل کچھ پیپر ورک کے لیے جاتے تھے اس وقت، تو ان کے ساتھ جانے کا ایک الگ مزہ تھا، ایک الگ فیلنگ تھی دادا جی کے ساتھ جانے کا. تو پھر پتا جی کے ساتھ بھی ہم جاتے تھے، تو پتا جی کے ساتھ تو مطلب کام کے لیے ہی جاتے تھے زیادہ تر. دادا جی کے ساتھ کبھی دادا جی کا ریکارڈنگ ہوتا تھا تو شہنائی کا ریکارڈنگ ہوتا تھا ان کے ساتھ پورا. ابھی جو میں نے تانپورہ چلایا،
0: جی جی،
1: اس میں پیٹی والی سر پیٹی آتی تھی. تو کبھی میں، کبھی میرے بھائی، ہم لوگ گئے تو وہ پیٹی والی سر پیٹی آج بھی ہمارے گھر پہ رکھی. تو وہ سر جو بیکنگ ملتا تھا سر کا، وہ تانپورہ اور وہ پیٹی والی سر کا. تو پھر اس کے بعد جب پتا جی کے ساتھ جاتے تھے تو پتا جی کبھی کبھی اپنے ساتھ، جیسے کبھی پتا جی کا ریکارڈنگ ہوا کلاسیکل کسی بانسری پہ کسی گراہک کا، تو پتا جی کے ساتھ ایسے ہی سپورٹ کے لیے گئے. اور آکاش وانی میں زیادہ تر پھر جب وہ وادیہ ورند کی رچنا ان کی جب ریکارڈنگ ہوتی تھی تو وہ ایک دن نہیں ہوتی تھی اس میں. اب سپوز کیجئے کہ اگر 20 پیج کا پورا ہے
0: کمپوزیشن
1: ہے، تو شروع میں ہم نے 10 پیج کیا، تو ایک دن 10 پیج ہوا، پھر ایک دن 10 پیج ہوا، پھر اگر کچھ ایسا ہوا کہ واپس کرنا ہے تو 4-5 دن ہو جاتا تھا اس میں.
0: بالکل.
1: تو اس وقت کیا ہوتا تھا سر کہ ہم جب جاتے تھے پتا جی کے ساتھ تو وہاں جتنے بھی بڑے جو سینئر جو دگج کلاکار